0: the Secretary E said during the second leg of his visit to Australia, Mr. Modi will participate in the third India-Australia annual summit in Melbourne.
1: In Melbourne, the Prime Minister will participate in the third India-Australia annual summit process. The conversations will also cover emerging areas of our bilateral relations, in particular the critical minerals, the cyber security domain, supply chain resilience, emerging technologies and so on.
0: On the third and last leg of his three-nation visit, Mr. Modi will be in New Zealand from 10th to 11th of July. This is Akashvani giving you the news. For quick news updates round the clock, follow us on our X handle at AIR News Alerts. And for details of stories and more, log on to our website www.newsonair.gov.in and download News on AIR app. Prime Minister Modi will visit Rajasthan and Gujarat tomorrow. In Rajasthan, the Prime Minister will inaugurate the terminal building of Jodhpur Airport and launch the modified Uran scheme in Jodhpur. Thereafter, he will travel to Balotra to dedicate, inaugurate and lay the foundation stone for development projects worth approximately 1.06 lakh crore rupees in petrochemicals, urban transport, renewable energy and power transmission. During Gujarat visit tomorrow, in a major boost to the India Semiconductor Mission, the Prime Minister will inaugurate the CG semi-outsourced semiconductor assembly and test facility at Sanand. The Defence Acquisition Council has approved capital acquisition proposals worth 52,000 crore rupees to enhance combat readiness of defence forces. Our correspondent gives us the details.
2: The proposals approved under the chairmanship of Defence Minister Rajnath Singh will enhance the combat capabilities of the Army, Navy and the Air Force. The approval has been given for the procurement of anti-unmanned aerial vehicles, electronic warfare system Akash Tarang for the Indian Army to provide effective anti-UAV protection to the Army formations. The Council has also approved procurement of man-portable anti-tank guided missile systems, medium-range surface-to-air missile weapon system and jet-based kamikaze drone system. For the Indian Navy, the approval was given for the procurement of multi-influence ground mine, naval shipborne unmanned aerial system and the setting up of land-based testing facility for electric propulsion system. For the Indian Air Force, the approval was accorded for the procurement of fixed-wing based high-altitude pseudo-satellite with Dipendra Kumar, Suparna Saikya, Akashvani News, Delhi.
0: Union Home Minister Amit Shah and Agriculture and Farmers Welfare Minister Shivraj Singh Chauhan today reviewed the situation regarding below-normal rainfall and its impact in certain parts of the country due to El Nino. During the meeting, Mr. Shah said that the government is continuously monitoring the situation regarding below normal rainfall and potential drought conditions in certain parts of the country due to El Nino. He directed the Ministry of Agriculture and all related ministries to remain vigilant and coordinate with state governments to advise farmers on the appropriate crops to sow. Mr. Chauhan has directed the constitution of a high-level expert committee under the Indian Council of Agricultural Research to examine the challenges being faced by Totapuri mango growers in Andhra Pradesh. The decision follows the Union Minister's recent visit to Andhra Pradesh, during which farmers informed him decline in the prices of mango variety, which is cultivated extensively for the processing industry. Ministry of Panchayati Raj organized a national workshop of state Panchayati Raj ministers in New Delhi today to deliberate on the recommendations of the 16th Finance Commission. Talking to the media, Union Minister of Panchayati Raj Rajiv Ranjan Singh said the 16th Finance Commission has proposed 80% basic grants for panchayats and 20% performance-based grants. The ministry said that 2.76 lakh rural local bodies are covered under the recommendations of the 16th Finance Commission. Electronics and IT Minister Ashwini Vaishnav has directed ministry officials to summon Meta on the matter of Instagram ads promoting child sexual abuse material in India. The ministry will seek explanation from Meta on the issue. Earlier today, a team from Meta met Ministry of Electronics and IT officials following the notice summoning them on the issue of rollout of the usernames feature on WhatsApp in India. Sources said ministry officials sensitized them about the government's concern relating to the feature. They said as the timeline for furnishing the detailed explanation on the usernames feature is for 3 days, Meta will submit their final reply as per the schedule. The Ministry of Information and Broadcasting has directed the Broadcast Audience Research Council to stop publishing television ratings across both news and non-news genres until its license is renewed under the Television Ratings Policy 2026. The government has ordered the removal of the BAT BMS, Epoch iION, and Losogy apps from the Google Play Store and Apple App Store over security concerns. The action followed after allegations that the applications were being used to remotely disable e-vehicles, including e-rickshaws. Ukrainian President Volodymyr Zelensky today called for protection of Ukraine's skies following the overnight Russian strikes at various parts of the country. 30 people were reportedly killed and around 100 injured in these strikes. In a social media post, the Ukrainian president shared visuals of the aftermath of the Russian strikes in the capital city of Kyiv as emergency and rescue operations are underway. Mr. Zelensky accused Russia of committing a war crime. Russia's defense ministry said in a statement that the bombardment was in response to Ukraine's long-range strikes on its civilian infrastructure. France has reported a sharp rise in deaths during the hottest week of last month's record-breaking heat wave. According to Public Health France, nearly 9,000 deaths were recorded between June 22nd and 28th, about 29% higher than the previous week, indicating at least 2,000 additional deaths. The agency said the figures remain incomplete and the final toll is expected to be higher. Authorities reported significant increases in deaths at private homes, hospitals and care homes, with the Paris region recording the steepest rise. Back home, the southwest monsoon has further advanced into some more parts of Gujarat, Rajasthan and Haryana and remaining parts of Madhya Pradesh today. The IMD has issued a red alert for heavy to very heavy rainfall with isolated extremely heavy rainfall over Gujarat, Konkan, Goa, Madhya Maharashtra, Odisha and West Madhya Pradesh for tomorrow. Meanwhile, heavy rain continued in several parts of Maharashtra today, affecting normal life and disrupting road connectivity in many districts. More from our Mumbai correspondent.
3: Today, several parts of Maharashtra received rainfall, with coastal areas seeing highest amount of rains. Water level rose in rivers of districts of Raigad, Ratnagiri, Sindhudurg and also in Kolhapur. According to IMD, rainfall is expected to intensify in the state from tomorrow till 7th July. Heavy to very heavy rain is likely at several places, while isolated areas over Konkan and the adjoining Ghat regions of Maharashtra may receive extremely heavy rain. Thunderstorms are also likely over parts of Madhya Maharashtra, Marathwada and Vidarbha. The IMD has advised fishermen not to venture into the sea till July 7th due to winds and rough sea conditions. Sangeeta Godbole, Akashwani News, Mumbai.
0: On to sports. In the FIFA World Cup, Australia will take on Egypt in a round of 32 match at Arlington in US tonight. In other round of 32 matches, Argentina will face Cabo Verde at Miami Gardens, while Colombia will clash with Ghana at Kansas City Stadium tomorrow morning. In the Wimbledon Tennis Championships, American Jessica Pegula and Naomi Osaka of Japan have reached the round of 16 in women's singles. Osaka defeated Daria Kasatkina 6-1, 6-3 in just 65 minutes in round of 32 match. Jessica dominated Spain's Buzas Maniero in a 6-1, 6-3 victory. In men's singles, third round of matches, world number one Jannik Sinner is currently facing US player Jensen Brooksby, while Daniil Medvedev is taking on Ren Leonard Struff of Germany. In another third round fixture, Serbian Novak Djokovic is taking on Arthur Rinkonesh of France. Benchmark domestic equity indices ended with modest gains today, extending their rising streak for the third straight session. The Sensex rose 262 points to close at 77,764. And now, before we end the bulletin, the headlines once again. Government says Indus Waters Treaty remains suspended. Pakistan must renounce support to cross-border terrorism. India on track to achieve $1 trillion export target this year, says Commerce Minister Piyush Goyal. Prime Minister Narendra Modi to visit Indonesia, Australia and New Zealand on a six-day tour beginning Monday. Defence Acquisition Council clears procurement proposals worth 52,000 crore rupees to enhance combat readiness. Government to seek explanation from Meta on Instagram ads promoting child sexual abuse. France reports nearly 9,000 deaths during record-breaking heat wave last week. And in FIFA World Cup, Australia to take on Egypt in a round of 32 match at Arlington in US tonight. That is all in the news at 9. Good night.
4: आदाब, ये आकाशवाणी है खबरों के साथ, मैं शगुफ्ता यास्मीन। हुकूमत ने कहा है कि सिंध आबी मुआहिदा मुअत्तल रहेगा। पाकिस्तान को सरहद पार की दहशतगर्दी की हिमायत खत्म करना होगी। कॉमर्स के वजीर पीयूष गोयल ने कहा है कि भारत इस साल $1 खरब मालियत की बरामदात के हदफ को हासिल करने की राह पर गामजन है। वजीर आजम नरेंद्र मोदी पीर के रोज से इंडोनेशिया, ऑस्ट्रेलिया और न्यूजीलैंड का 6 रोजा दौरा करेंगे। दिफाई साजो सामान की हुसूलियाबी की कौंसिल ने जंगी तैयारी को और बेहतर बनाने के लिए 52,000 करोड़ रुपए मालियत की खरीदारी की तजावीज को मंजूरी दी है। हुकूमत ने बच्चों के जिंसी इस्तेहसाल को फरोग देने वाले इंस्टाग्राम एड से मुतालिक मेटा से वजाहत तलब की है। फ्रांस ने गुज़श्ता हफ्ते रिकॉर्ड तोड़ने वाली गर्म लहर के दौरान तकरीबन 9,000 अमवात की खबर दी है। और फीफा आलमी कप में आज रात अमरीका के आर्लिंगटन में ऑस्ट्रेलिया का मुकाबला राउंड ऑफ 32 के एक मैच में मिस्र से होगा। अब खबरें तफसील से। सरकार ने एक बार फिर इस बात का इरादा किया है कि पाकिस्तान की जानिब से सरहद पार दहशतगर्दी की मुसलसल सरपरस्ती के सबब सिंध आबी मुआहिदा मुअत्तल रहेगा। आज शाम नई दिल्ली में मीडिया को तफसीलात बताते हुए वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने कहा कि सिंध आबी मुआहिदे पर भारत का मौकिफ अटल है। उन्होंने कहा कि पाकिस्तान को हमेशा के लिए और मोतबर तौर पर सरहद पार दहशतगर्दी की हिमायत तर्क कर देनी चाहिए। तीस्ता नदी के जामे बंदोबस्त और बहाली के मंसूबे पर जनाब जायसवाल ने कहा कि बांग्लादेश में मंसूबों के लिए भारत की तरक्याती इमदाद बाहमी तौर पर मुत्तफ़िका रोडमैप पर मबनी है, जिसका बाकायदगी के साथ जायजा लिया जाता है। कॉमर्स और सनत के वजीर पीयूष गोयल ने कहा कि भारत इस साल $1 ट्रिलियन की बरामदात के हदफ को हासिल करने की तरफ गामजन है। सालाना बरामदात की 15% बरामदात पहली सहमाही में ही दर्ज की जा चुकी है। आज नई दिल्ली में तिजारती बोर्ड की मीटिंग में खिताब करते हुए जनाब गोयल ने कहा कि इसके लिए अशिया की बरामदात को $440 बिलियन से तकरीबन $530 बिलियन, जबकि खिदमात की बरामदात को तकरीबन $421 बिलियन से तकरीबन $470 बिलियन तक बढ़ाने की जरूरत है। वजीर मौसूफ ने कहा कि भारत की बरामदात से मुतालिक हिकमत अमली मजबूत ज्यादा जामे नुक्ता नजर पर मबनी है, जिसमें हर रियासत, जिला और तिजारती हलका को यकसा तौर पर अहमियत हासिल है। वजीर आजम नरेंद्र मोदी पीर के रूस से इंडोनेशिया, ऑस्ट्रेलिया और न्यूजीलैंड के 6 रोजा दौरे पर होंगे। आज शाम नई दिल्ली में मीडिया को तफसीलात बताते हुए वजारत खारजा में मशरकी उमूर के सेक्रेटरी रुदेंद्र टंडन ने बताया कि जनाब मोदी इस महीने की 6 से 8 तारीख तक इंडोनेशिया का दौरा करेंगे और उनकी असल मसरूफियात जकार्ता में होंगी। अलबत्ता जनाब मोदी वहां के एक सकाफती और तारीखी शहर योग्यकार्ता का भी दौरा करेंगे। जनाब टंडन ने कहा कि दौरे के दूसरे मरहले में वो इस महीने की 8 से 10 तारीख तक ऑस्ट्रेलिया में होंगे। उन्होंने कहा कि वजीर आजम मेलबर्न पहुंचेंगे, जहां वो तीसरी भारत ऑस्ट्रेलिया सालाना चोटी कॉन्फ्रेंस में शिरकत करेंगे। तीन मुल्कों के अपने दौरे के तीसरे और आखिरी मरहले में जनाब मोदी इस महीने की 10 से 11 तारीख तक न्यूजीलैंड का दौरा करेंगे। मशरकी उमूर के सेक्रेटरी ने कहा कि न्यूजीलैंड का उनका दौरा 40 वर्षों में किसी भारतीय वजीर आजम का पहला दौरा होगा। वजीर आजम नरेंद्र मोदी कल राजस्थान और गुजरात का दौरा करेंगे। राजस्थान के दौरे में वजीर आजम जोधपुर हवाई अड्डे की नई टर्मिनल इमारत का इफ्तिताह करेंगे और नजर सानी शुदा उड़ान स्कीम का भी आगाज करेंगे। इसके बाद वो राजस्थान के बालोतरा जाएंगे, जहां वो तकरीबन 1.06 लाख करोड़ रुपए की मुख्तलिफ तरक्याती प्रोजेक्टों का संग बुनियाद रखेंगे और कई प्रोजेक्टों का इफ्तिताह भी करेंगे। कल गुजरात के दौरे के दौरान भारत के सेमी कंडक्टर मिशन के जिम्न में एक अहम इकदाम में वजीर आजम सनांद में सीजी सेमी आउटसोर्स्ड सेमी कंडक्टर के कल पुर्जों की तरतीब और तजुर्बाती मरकज ओएसएटी का इफ्तिताह करेंगे। ये प्रोजेक्ट इंडिया सेमी कंडक्टर मिशन के तहत मंजूर शुदा इब्तदाई 4 प्रोजेक्टों में शामिल हैं, जिन पर 7,500 करोड़ रुपए से ज्यादा की सरमायाकारी की गई है। नायब सदर जमहूरिया सीपी राधाकृष्णन ने कहा है कि सहाफत को सच्चाई, दयानतदारी और आला तरीन पेशावराना मेयारात के मुताबिक काम करना चाहिए। नई दिल्ली में ऑर्गेनाइजर्स वीकली के 80ویں یوم تاسیس کی تقریب سے خطاب کرتے ہوئے نائب صدر جمہوریہ نے کہا کہ جمہوریت اس وقت پروان چڑھتی ہے جب پریس اپنی ساکھ برقرار رکھتے ہوئے عوام کو باخبر رکھنے کا کام کرتا ہے، سوال اٹھاتا ہے اور باشعور عوامی مباحثے کی حوصلہ افزائی کرتا ہے۔ مرکزی وزیر داخلہ امت شاہ اور زراعت اور کسانوں کی بہبود کے وزیر شیوراج سنگھ چوہان نے آج ایلنینو کی وجہ سے ملک کے کچھ حصوں میں معمول سے کم بارش اور اس کے اثرات کا جائزہ لینے کے لیے ایک میٹنگ کی۔ میٹنگ کے دوران جناب شاہ نے کہا کہ حکومت ایلنینو کی وجہ سے ملک کے بعض حصوں میں معمول سے کم بارش اور ممکنہ خشک سالی کی صورتحال کی مسلسل نگرانی کر رہی ہے۔ انہوں نے وزارت زراعت اور تمام متعلقہ وزارتوں کو چوکس رہنے اور ریاستی حکومت کے ساتھ رابطے میں رہنے کے لیے کہا ہے تاکہ کسانوں کو مناسب فصلوں کے بارے میں مشورہ دیا جا سکے۔ دفاعی ساز و سامان کی حصولیابی کی کونسل ڈی ایس ای نے دفاعی افواج کی جنگ کی تیاری کو بڑھانے کے لیے 52,000 کروڑ روپے مالیت کی کیپٹل حصولیابی کی تجاویز کو منظوری دے دی ہے۔ پیش ہے ایک رپورٹ۔
5: وزیر دفاع راجناتھ سنگھ کی صدارت میں منظور شدہ تجاویز فوج، بحریہ اور فضائیہ کی حرب بندی کی صلاحیتوں میں اضافہ کرے گی۔ بھارتی فوج کے لیے اینٹی انمینڈ ایریل وہیکلز الیکٹرانک وارفیئر سسٹم آکاش ترنگ کی خریداری کے لیے منظوری دی گئی ہے جو فوج کی صف بندیوں کو مؤثر اینٹی یو اے وی تحفظ فراہم کرے گا۔ کونسل نے مین پورٹیبل ٹینک مخالف گائیڈڈ میزائل نظام، درمیانی دوری تک زمین سے فضا میں وار کرنے والے میزائل ہتھیاروں کے نظام، بہت کم دوری تک وار کرنے والے فضائی دفاعی نظام، ٹینکوں کے لیے فعال تحفظاتی نظام اور جیٹ بیسڈ کامیکازے ڈرون نظام کی خریداری کو بھی منظوری دی ہے۔ بھارتی بحریہ کے لیے ملٹی انفلوئنس گراؤنڈ مائن، نیول شپ بون انمینڈ ایریل نظام کی خریداری اور الیکٹرک پروپلجن نظام کے لیے زمینی ٹیسٹنگ سہولت کے قیام کی منظوری دی گئی ہے۔ ادھر بھارتی فضائیہ کے لیے فکسڈ ونگ بیسڈ ہائی آلٹیٹیوڈ سیڈو سیٹلائٹ کی خریداری کی منظوری دی گئی ہے جو بھارتی فضائیہ کے لیے مستقل انٹیلیجنس، نگرانی، مواصلات اور ریموٹ سینسنگ کے کام انجام دے گا۔ آکاشوانی دلی سے سپرنا سائکیا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں فرقان خان۔
4: یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ میٹا کی ایک ٹیم نے آج الیکٹرانکس اور آئی ٹی کی وزارت کے حکام کے ساتھ میٹنگ کی۔ یہ میٹنگ بھارت میں واٹس ایپ پر یوزر نیمز فیچر کے رول آؤٹ کے معاملے پر انہیں سمن نوٹس بھیجنے کے بعد ہوئی۔ ذرائع نے بتایا کہ وزارت کے حکام نے اس فیچر سے متعلق سرکار کی تشویش کے بارے میں انہیں آگاہ کیا۔ ذرائع نے مزید کہا کہ یوزر نیمز فیچر سے متعلق تفصیلی وضاحت پیش کرنے کے لیے وقت کی حد 3 دن دی گئی ہے، اس لیے میٹا مقررہ وقت کے مطابق اپنا حتمی جواب پیش کرے گا۔ اسی دوران ذرائع نے یہ بھی کہا کہ الیکٹرانکس اور آئی ٹی کے وزیر اشونی ویشنو نے وزارت کے حکام کو ہدایت دی ہے کہ وہ انسٹاگرام کے ان ایڈز کے معاملے پر میٹا کو سمن بھیجیں جن میں بھارت میں بچوں کے جنسی استحصال کے مواد کو فروغ دیا جا رہا ہے۔ وزارت اس معاملے پر میٹا سے وضاحت طلب کرے گی۔ حکومت نے گوگل پلے سٹور اور ایپل ایپ سٹور سے بی اے ٹی، بی ایم ایس، ایپوک آئن اور لوسیجی ایپس ہٹانے کے احکامات جاری کیے ہیں۔ یہ اقدام سیکیورٹی کے مد نظر کیا گیا ہے۔ یہ قدم ان الزامات کے بعد اٹھایا گیا ہے کہ ان اپلیکیشنز کو ای رکشہ سمیت ای وہیکلز کو ریموٹ کے ذریعے ناکارہ بنانے کے لیے استعمال کیا جا رہا تھا۔ اطلاعات و نشریات کی وزارت نے براڈ کاسٹ آڈینس تحقیقاتی کونسل بی اے آر سی کو نیوز اور غیر نیوز دونوں طرح کے پروگراموں میں اس وقت تک ٹیلی ویژن ریٹنگز کی اشاعت کو روکنے کی ہدایت دی ہے جب تک کہ ٹیلی ویژن ریٹنگز پالیسی 2026 کے تحت اس کے لائسنس کی تجدید نہیں ہو جاتی۔ ناگالینڈ کے وزیر اعلی نیفیو ریو نے آج کوہیما میں کھیلوں کے بنیادی ڈھانچے کے 16 پروجیکٹوں کا ورچوئل وسیلے سے افتتاح کیا۔ ان میں کھیلو انڈیا پروگرام کے تحت 4 اور ریاستی فنڈ سے چلنے والے 12 پروجیکٹ شامل ہیں۔ وزیر اعلی ریو نے سوشل میڈیا پر کہا کہ ریاستی حکومت نے معیاری بنیادی ڈھانچہ تیار کر کے اور عالمی معیار کی تربیتی سہولیات فراہم کر کے کھیلوں کے شعبے کو تبدیل کرنے کی خاطر ایک طویل مدتی حکمت عملی تیار کی ہے جس سے کھلاڑیوں کو بہترین کارکردگی کا مظاہرہ کرنے میں مدد ملے گی اور ناگالینڈ اور ملک کا نام روشن ہوگا۔ پنچایت راج کی وزارت نے 16ویں مالیاتی کمیشن کی سفارشات پر تبادلہ خیال کرنے کی غرض سے آج نئی دلی میں ریاستی پنچایت راج وزراء کی ایک قومی ورکشاپ کا انعقاد کیا. میڈیا سے بات چیت کرتے ہوئے پنچایت راج کے مرکزی وزیر راجیو رنجن سنگھ للن سنگھ نے کہا کہ 16ویں مالیاتی کمیشن نے پنچایتوں کے لیے 80% بنیادی گرانٹس اور 20% کارکردگی پر مبنی گرانٹس کی تجویز پیش کی ہے. وزارت نے کہا کہ کمیشن کی سفارشات کے تحت 276,000 دیہی بلدیاتی اداروں کا احاطہ کیا گیا ہے.
6: سولہویں وت آیوگ کی انوشنسا کے آلوک راجیوں میں کیسے تیاری کریں, کیسے پرفارمنس گرانٹ کا پورا لابھ اٹھا سکیں, سبھی بندوؤں پر چرچا کر کے سبھی راجیوں کو اس کے لیے تیار کرنے کے لیے آج کی یہ کارشالہ تھی. 73ویں سمویدھان سنشودھن کے تحت یہ راجیوں کا وشے ہے اور راجیوں کے سہیوگ سے ہی ہم پنچایتوں کو آتم نربھر بنا سکتے ہیں.
4: عملی عوامی شکایات اور پینشن کے وزیر ڈاکٹر جتیندر سنگھ نے کہا ہے کہ بھارت کا مکمل سرکاری نقطہ نظر متنوع انفرادی اور ادارہ جاتی صلاحیتوں کو یکجا کرنے پر زور دیتا ہے, جہاں ادارے اور پیشہ ور افراد مشترکہ قومی مقاصد کے لیے اپنی قوت اور مہارت کے ساتھ تعاون کر رہے ہیں. زراعت اور کسانوں کی بہبود کے مرکزی وزیر شیوراج سنگھ چوہان نے آندھرا پردیش میں توتا پری آم کے کسانوں کو درپیش چیلنجوں کا مطالعہ کرنے کے لیے زرعی تحقیق کی بھارتی کونسل کے تحت ایک اعلی سطحی ماہرین کی کمیٹی تشکیل دینے کی ہدایت کی ہے. یہ فیصلہ مرکزی وزیر کے آندھرا پردیش کے حالیہ دورے کے بعد کیا گیا ہے, جہاں کسانوں نے حالیہ مہینوں میں توتا پری آم کی قیمتوں میں نمایاں کمی کے بارے میں انہیں مطلع کیا تھا. فرانس نے پچھلے مہینے کی ریکارڈ توڑ گرمی کی لہر کے گرم ترین ہفتے کے دوران ہونے والی اموات میں تیزی کے ساتھ اضافے کی خبر دی ہے. پبلک ہیلتھ فرانس کے مطابق 22 سے 28 جون کے درمیان تقریباً 9,000 اموات ریکارڈ کی گئیں. یہ تعداد گزشتہ ہفتے کے مقابلے میں تقریباً 29% زیادہ ہے, جن سے کم از کم 2,000 اضافی اموات کا اندیہ ملتا ہے. ایجنسی نے کہا کہ یہ اعداد و شمار نامکمل ہیں اور توقع ہے کہ حتمی تعداد اس سے کہیں زیادہ ہوگی. پانی کی کمی, اختلاج قلب, گردے کی بیماریوں اور دل سے تعلق رکھنے والی دیگر بیماریوں میں مبتلا مریض بڑی تعداد میں اسپتال پہنچ رہے ہیں. یوکرین کے صدر ولودیمیر زیلنسکی نے ملک کے مختلف حصوں میں رات میں کیے گئے حملوں کے بعد یوکرین کی فضائی حدود کے تحفظ پر زور دیا ہے. خبر ہے کہ ان حملوں میں 30 افراد ہلاک اور تقریباً 100 زخمی ہو گئے تھے. سوشل میڈیا کی ایک پوسٹ میں یوکرین کے صدر نے راجدھانی کیف میں روسی حملوں سے ہونے والے نقصانات کی تصاویر شیئر کی, جبکہ ہنگامی اور بچاؤ کارروائیاں جاری ہیں. روس کی وزارت دفاع نے ایک بیان میں کہا کہ بمباری اس کے شہری بنیادی ڈھانچوں پر یوکرین کے طویل دوری سے کیے جانے والے حملوں میں جوابی طور پر کی گئی. فیفا ورلڈ کپ میں پری کوارٹر فائنل میں آج رات امریکہ کے آرلنگٹن شہر میں آسٹریلیا کا مقابلہ مصر سے ہوگا. ایک دوسرے پری کوارٹر فائنل مقابلے میں کل صبح میامی گارڈنز میں ارجنٹینا کا مقابلہ کابو ورڈی سے اور کنساس سٹی اسٹیڈیم میں کولمبیا کا مقابلہ گھانا سے ہوگا. سوئٹزرلینڈ, اسپین, پرتگال, بیلجیم, امریکہ, انگلینڈ, میکسیکو, فرانس, ناروے, کینیڈا, مراکش, برازیل اور پیراگوئے پہلے ہی کوارٹر فائنل میں پہنچ گئے ہیں. آج صبح پری کوارٹر فائنل کے مقابلوں میں سوئٹزرلینڈ نے الجیریا کو 2-0 جبکہ پرتگال نے کرویشیا کو 2-1 سے شکست دی. اسپین نے امریکہ کے لاس اینجلس اسٹیڈیم میں آسٹریا کو 3-0 سے ہرا دیا. گجرات اے ٹی ایس نے کالعدم دہشت گرد تنظیم سے وابستہ 8 افراد کو گرفتار کیا ہے. یہ سبھی پاکستانی ہینڈلرز عبداللہ اور محمد عمر کے ساتھ رابطے میں تھے. یہ افراد دہشت گرد تنظیم جیش محمد کے لٹریچر کا گجراتی زبان میں ترجمہ کرنے اور اس کے نظریے کو پھیلانے کا کام کر رہے تھے. اور آخر میں خاص خبریں ایک بار پھر سن لیجئے. حکومت نے کہا ہے کہ سندھ آبی معاہدہ معطل رہے گا, پاکستان کو سرحد پار کی دہشت گردی کی حمایت ختم کرنا ہوگی. کامرس کے وزیر پیوش گوئل نے کہا ہے کہ بھارت اس سال $1 خرب مالیت کی برآمدات کے ہدف کو حاصل کرنے کی راہ پر گامزن ہے. وزیر اعظم نریندر مودی پیر کے روز انڈونیشیا, آسٹریلیا اور نیوزی لینڈ کا 6 روزہ دورہ کریں گے. دفاعی ساز و سامان کی حوصلہ افزائی کی کونسل نے جنگی تیاری کو اور بہتر بنانے کے لیے 52,000 کروڑ روپے مالیت کی خریداری کی تجاویز کو منظوری دے دی ہے. اور فیفا عالمی کپ میں آج رات امریکہ کے آرلنگٹن میں آسٹریلیا کا مقابلہ راؤنڈ آف 32 کے ایک میچ میں مصر سے ہوگا. اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا.
7: ngaje akashwani lene juinjik tangin chane chucho gudang skarma sumchu charuk kasata akashwani chukste logupchu chakane sive nanga mixale loyang se dikrim jik sanachat dikrim phulkan riksin norbo
8: ай камала жиле сазанс казан тасте тени тустан намзал тасте дидин пуджаш напе чеспа чудун яна чеза жиле чес мисин жаба тени жагар гампе на ма тени лутин канге тени ло гучу корбе гастун на тунте тенала лена на риле лутин канге гастун ма чечи гес гес на пурсин жи тайно тени дидин атан цангма лада гучу мазде сизи лоб де ласку лота соскан на куба тени джигжи минан куа тушес куа ले लुटिक खांगे जीजीजी तेना जोगा एडीपी तेन लसे पा छंगमा छोब ने तेने मेजां छंगमा लाइन को दुसे पा गसु जुन तसे बेरेक जुन तुजे छे जुन नंग कटिन छे जुन ने दिलिंग इज जगजां से स्कारला तेने मता जुन तेने सुनन पा मामा को जी तगजां मामा को जी सुदा जा तेनो तेन छे छे ने दिलिंग मता छंगमे जुंगा तेन नाम तो से तेने चिपा सुजा तिरिन दोजे लागोले तेना तो वस जुनिया लाग नाम तो से तेने चिपा तेने जिमे लफतान ले तेना जोगा तेने मासिका बे छुजदुगे चिपा तेचिन चंगाले तेना जुगे तेने डीडी जी ई तेने बिजेश कुमार तेने ले लुटिन खांगे एडीपी सोनामांचो तेने जुला जांस तेने लाशे पादन तेने ले लुटिन खांगा जमतों खां आनंग को चखला जाकन संगमाला तेने गजे ले लुटिन खां चोबने चोबने तेने जिगजी मेना तुशे पा यांग लंची गसु जुन तुजे छे जुन तशे तेले जुंजु तेने जिगजी बो मुतु ते गेल ना खेलाला तेने ये चोपा गर्तिक सा तेचिन जामोला जुआपलिन तेने गेलांग देखचे कास्कुते ये जिगजी बो खेलाला
9: हमारी आज की मुख्य अतिथि और सभी अतिथियों का आकाशवाणी के सभी परिवार की ओर से हार्दिक स्वागत हार्दिक अभिनंदन करते हैं। और आज का दिन सिर्फ एक संस्था का ही वर्षगान नहीं है, आज जो है हम उस आवाज़ का उत्सव मना रहे हैं और एक ऐसी आवाज़ जो हर घर की पहचान बने और हर दिल का भरोसा बने और साथ ही साथ और हर युग की साक्षी बने आकाशवाणी। और ये आकाशवाणी है, ये तीन शब्द सुनते हैं ना जाने कितनी यादें ताज़ा हो जाती है, कितनी यादें ताज़ा हो जाती है आप सभी महसूस कर रहे होंगे इस वक्त। और सुबह की पहली किरण रेडियो की वो मधुर सिग्नेचर ट्यून और उसके बाद जो है गूंजती वो अपनी सी आवाज़। आज जब हम आकाशवाणी के 90 ग्लोरियस ईयर्स का जश्न मना रहे हैं तो हम भारत की सांस्कृति इतिहास और लोकतंत्र और संवेदन के 90 वर्षों का यात्रा इस सारे जो है जर्नी का भी उत्सव हम सभी मना रहे हैं। और रेडियो ब्रॉडकास्टिंग का सफर जो है भारत में 1920 के दशक में शुरू हुआ, लेकिन 8 जून 1936 को जो है इंडियन स्टेट ब्रॉडकास्टिंग सर्विस का नाम बदलकर ऑल इंडिया रेडियो रखा गया। उसके बाद जो है साल 1957 में महाकवि सुमित्रा नंदन पंत जी की जो है सुझाव पर आकाशवाणी को एक भारतीय पहचान मिली। आकाशवाणी आकाशवाणी यानी आकाश से आने वाली वाणी, एक ऐसी आवाज़ जो सीमाओं से परे हर गांव, हर शहर और हर दिल तक पहुंचती है आकाशवाणी। और आकाशवाणी का मोटो ही यही है कि बहुजन हिताय बहुजन सुखाय, यानी जो है सबके हित के लिए और सबके सुख के लिए हैं। और वास्तव में पिछले 90 सालों से आकाशवाणी ने इसी जो है दर्शन को अपने हर प्रोग्राम, हर बुलेटिन और हर प्रदर्शन में जीवंत किया है। और भारत की आज़ादी का चाहे हम याद करें तो भारत की आज़ादी का जो है ऐतिहासिक पल हो, पंडित जवाहरलाल नेहरू ने जो है ट्रिस्ट विद डेस्टिनी का संदेश दिया उस समय का हो, या साल 1965-1971 के जो है युद्धों से रिलेटेड जो है आकाशवाणी ने विश्वसनीय समाचार पहुंचाने में एक खास जो है जिम्मेदारी निभाई है। और साथ ही साथ जो है आकाशवाणी ने संगीत सभा या कला या संस्कृति को जो है संजोकर रखा है और सभी कलाकारों को मंच भी प्रदान किया है आकाशवाणी के माध्यम से। अगर मैं बात करूं लद्दाख की ही तो हमें गर्व है कि आकाशवाणी ले ने भी इस गौरवशाली यात्रा को जो है साथ निभाते हुए अपने वैल्यूएबल जो है जर्नी को योगदान दिया है उन्होंने। और 20 जून साल 1971 को समर्पित या स्थापित आकाशवाणी ले ने पिछले 5 जो है दशकों से जो है लद्दाख के हर क्षेत्र में अपनी आवाज़ जो है आकाशवाणी के माध्यम से दी है, चाहे संस्कृति हो, भाषाएं हो या फिर परंपरा, लोक संगीत हो, सामाजिक जीवन का जो है हर कार्यक्रम अलग अलग कार्यक्रमों के माध्यम से पहुंचा रही है। अगर हम बात करें तो महिलाओं की कार्यक्रम है उनके माध्यम से महिलाओं को सशक्त बना रहे हैं, और युवावाणी के कार्यक्रम से युवाओं को अपनी आवाज़ दे रही है, और साथ ही साथ स्पेशली जो है किसान वाणी प्रोग्राम के माध्यम से किसानों को जो है संदेश पहुंचाने में आकाशवाणी जो है अपनी जिम्मेदारी बखूबी निभा रहे हैं। और मैं तो ये कहूँगी कि ये केंद्र जो है एक ब्रॉडकास्टिंग स्टेशन ही नहीं है, ये लद्दाख की संस्कृति का एक जीता जागता एक जीवन जो है दस्तावेज है। और मैं आप सभी को हृदय से आप सभी को हार्दिक हार्दिक स्वागत आकाशवाणी के 90 जो है ग्लोरियस ईयर्स के उत्सव मनाने में आप सभी अपना कीमती समय निकाल कर आए हैं, इसके लिए आकाशवाणी के जो है DDG, ADP और सभी की ओर से आप सभी का हार्दिक हार्दिक स्वागत हार्दिक अभिनंदन करते हैं।
10: Thank you.